बडुन्डी ल धनुष र दकुन होला थर थर धनुष हुन्छ धनुष तेज नै हुन्के मारी चकर टाढ मारी पर्ल फटके भुइन पर्ल हुट्लो झटके बडुन बाटी सबन गए।